0: لوی روی شو, آپ ہیں شیوانی اور عامر کے ساتھ. عامر, ایک اسٹڈی ہے, سائیکولوجیکل اسٹڈی ہوتی رہتی ہے ٹائم ٹائم پر لوگوں کے مائنڈ سیٹ کے اوپر, لوگوں کے برین کے اوپر. لیکن یہ کہا جاتا ہے کہ لوگ جو اتنی بلینس اور لاکھوں مائلز دور جو ستارے ہیں ان کے بارے میں سائنٹسٹ جو ہیں وہ بالکل جان لیتے ہیں, لیکن ہیومن برین کے بارے میں جو بالکل بغل میں کوئی انسان بیٹھا ہو آپ نہیں جان سکتے کہ وہ کیا سوچ رہا ہے.
1: میل برین یا فیمیل برین؟
0: نہیں, میں تو
1: اچھا
0: لیکن ہاں آپ بالکل صحیح کہہ رہے ہیں, یہ تھاٹ فیمیل کا تھا, میں نے اس میں سے ورڈ ہٹا دیا. ہاؤ ڈو یو نو؟
1: سی آئی نو. آپ جو بات کر رہی ہیں کہ چاند ستاروں تک انسان پہنچ گیا ہے اور اس سے آگے کے سیاروں پر پہنچنے کی تیاریاں ہیں, لیکن انسان کا دماغ پڑھنے کے لیے بہت سی اسٹڈیز باقی ہیں, بہت سی ریسرچ.
0: انسان کہا تھا
1: انسان, ایگزیکٹلی.
0: اچھا, اور ایک اور چیز ہے جو سائیکولوجیکل اسٹڈی ہے, وہ یہ کہتی ہے کہ اگر آپ ایک نیگیٹو تھاٹ اپنے ذہن میں لاتے ہیں, کوئی بھی نیگیٹو تھاٹ, تو اس کو کمپنسیٹ کرنے کے لیے آپ کو 7 پازیٹیو تھاٹس لانے کی ضرورت ہوتی ہے. تو اتنے محنت کیوں کریں, اس سے اچھا وہ ایک لائے نا دماغ میں نیگیٹو.
1: ارے ارے, سو دا نیگیٹو از سو
0: نیگیٹو. آپ سنیں میری بات.
1: آئی ول ٹرائی مائی لیول بیسٹ, میں کوشش کروں گا پوری. اور یہ بات آپ نے بڑی خوبصورت کی ہے کہ جتنا ہو سکے آپ نیگیٹو تھاٹس سے دور رہیے, لیکن میرا موقف, میری رائے ذرا الگ ہے, اس سے تھوڑا پیچھے جائیے. نیگیٹو تھاٹس زیادہ تر تب آتی ہیں جب آپ نیگیٹو لوگوں کے آس پاس رہتے ہیں. انفلوئنس اسے کہتے ہیں. مین از نون بائی دا کمپنی ہی کیپس. اچھے لوگوں کے درمیان رہیں گے, اچھی کمپنی رکھیں گے, اچھی صحبت اختیار کریں گے, تو میں سمجھتا ہوں, میں یقین رکھتا ہوں کہ نیگیٹیوٹی سے بہت دور رہیں گے. اور ایسے لوگوں کی کمپنی اپنائیے جنہوں نے اپنی زندگی میں کچھ حاصل کیا ہے, کہیں پہنچے ہیں, کوئی لیگیسی چھوڑنے کی کوشش کر رہے ہیں, اپنے پیچھے کچھ ایسا چھوڑ کے جانے کے لیے کوشش کر رہے ہیں جو ان کو زندہ رکھے, جو ان کو آباد رکھے, جو اس دنیا سے جانے کے بعد بھی ان کے ذکر کو محفلوں میں تازہ رکھے. ایسے لوگوں میں بیٹھیے,
0: بہت سچ ہے,
1: پڑھے لکھے لوگوں میں بیٹھیے. اور اب بات پڑھے لکھے لوگوں کی ہوئی ہے تو مجھے لگتا ہے کہ پڑھے لکھوں میں بھی 2 کیٹیگریز ہیں, ان میں بھی ایک پیسیمسٹس ہیں, ایک آپٹیمسٹس ہیں. تو ہمیشہ روشن پہلو والے, اچھی سوچ والے, روشن دماغوں کے ساتھ بیٹھنا
0: جی
1: سیکھیا.
0: بہت صحیح آپ نے بات کی عامر, اٹ از سچ اے نائس تھاٹ. اور کہتے ہیں نا کہ ہر صبح ایک نیا کاغذ دیتی ہے زندگی, اب اس پر کیا لکھنا ہے یہ ہمارے ہاتھ میں ہے.
1: واہ واہ واہ, بہت پیاری بات ہے.
0: تو ابھی ہم جو لکھنا چاہتے ہیں وہ ایک, اور یا جو میں آپ سے بات کرنا چاہتی ہوں, آپ آج یو نو ہم جو بات کریں گے وہ ہے ڈیجیٹل میڈیا پروڈکشن کورس کے بارے میں.
1: جی جی,
0: یہ بھی ایک پازیٹیو والی بات ہی ہے کہ ہم سبھی طرف سے دب دروازے بند ہو جاتے ہیں. آج کل کا ٹائم ہے, لوگوں کے پاس کبھی جابس ہیں, کبھی نہیں ہے, پریشانی ہے, تو لوگ ہمیشہ کہتے ہیں کہ اب کیا کریں, لگتا ہے کہ ہم ہول لائف ایسے ہی بتا دیں گے, لیکن ایسا بالکل نہیں ہے. ایک شاندار کریئر جو ریسیشن فری کریئر ہے آپ کا انتظار کر رہا ہے. تو سب سے پہلے تو عامر, ایز این ایکسپرٹ آپ سے جاننا چاہیں گے کہ یہ ڈیجیٹل میڈیا پہلی چیز تو کیا ہوتی ہے, اور دوسرا یہ کورس کے ذریعے کیسے ڈیجیٹل میڈیا کو جوڑ کے آپ ایک اچھا کریئر ہمارے لسنرز کو دے سکتے ہیں.
1: دیکھیے شیوانی, سب سے پہلے تو میں آپ کو اس کے اسکوپ کے بارے میں بتا دوں کہ اگر آپ کو ڈیجیٹل میڈیا ماڈرن ورلڈ میں نہیں آتا تو یقین کیجیے آپ کم از کم 50 سال پیچھے ہیں, ایٹ لیسٹ 50 ایئرز بیہائنڈ. آپ اپنا کاروبار کرتے ہیں, اس کی تشہیر خود کرنا چاہتے ہیں, اس کو پروموٹ یا ایڈورٹائز خود کرنا چاہتے ہیں, یہ کورس آپ کے لیے ہے. اگر آپ کو کوئی جاب چاہیے مارکیٹنگ میں, سیلز میں, ڈیجیٹل میڈیا میں, سوشل میڈیا میں, کنونشنل میڈیا میں, تو یہ کورس آپ کے لیے ہے. اگر آپ یوٹیوب چینل بنانا چاہتے ہیں, اس کو مونیٹائز کرانا چاہتے ہیں, خود پیسہ بنانا چاہتے ہیں, کانٹینٹ کریٹرز بننا چاہتے ہیں یا وی لاگنگ کرنا چاہتے ہیں, تو یہ کورس آپ کے لیے. اس کی بہت سی اپلیکیشنز ہیں. مجھے اکثر فون آتے ہیں کہ جی یہ کورس کائے کے لیے ہے, کہاں کام آتا ہے, اپلیکیشن کیا ہے, تو میں ان کو جواب دیتا ہوں, بے شمار ہنڈریڈز آف اپلیکیشنز ہیں اس کی. آپ آج کے دور میں ڈیجیٹل میڈیا اگر نہیں جانتے ہیں تو یہ جان لیجئے کہ جاب کے حاصل کرنے میں, کاروبار کو چلانے میں, کوئی بھی نیا کام کرنے میں آپ بری طرح سے ناکام ہو سکتے ہیں. اس کی وجہ یہ ہے کہ سب سے بڑا ٹول لوگوں تک پہنچنے کا, ٹو ریچ آؤٹ ٹو دا پیپل, گلوبل آڈینس, ریجنل آڈینس, या लोकल ऑडियंस, उन तक पहुंचने के लिए सबसे बड़ा हथियार या जरिया या माध्यम या सोर्स डिजिटल मीडिया है। इसको सीख लीजिए, जिंदगी भर काम आएगा, दुनिया के कदम से कदम मिला के चल सकेंगे। ये नंबर मिलाएंगे आप 416-303-3639। क्लासेस 23 को शुरू हो रही हैं, हमारे पास लिमिटेड प्लेसेस अवेलेबल हैं। द सूनर द बेटर, जितनी जल्दी मुमकिन हो सके आप रजिस्टर कराएं। वी डोंट हैव मच टाइम लेफ्ट, हमारे पास ज़्यादा वक्त नहीं है। 416-303-3639।
0: जी आमिर, और अब आपसे ये जानना चाहते हैं कि आपने ये बताया कि कितना ज़रूरी है डिजिटल मीडिया, और बड़ी आसानी के साथ इस कोर्स के ज़रिए हम इसका हिस्सा बन सकते हैं, इसमें प्रोफेशनल बन सकते हैं, इसको सीख सकते हैं, और एक महीने में हम प्रोफेशनल बन सकते हैं। आज से तब्दीली इतनी जल्दी हम एक महीने में दिखाई देगी अपने आप में, एक कॉन्फिडेंस आएगा, एक नया करियर हमारे पास होगा, और वो ऐसा करियर है जो जिसके ज़रिए हम खुद के बॉस हैं, खुद अपने बिजनेस को प्रमोट कर सकते हैं। और हफ्ते में सिर्फ दो दिन आना है, सैटरडे संडे 1 बजे से लेकर 6 बजे तक, यानी कि महीने में सिर्फ 8 दिन का
1: जी, बिल्कुल बिल्कुल
0: 40 घंटे का कोर्स है। और इसमें थोड़ा सा सिनॉप्सिस के तौर पर आपसे जानना चाहेंगे कि क्या चीजें कवर करते हैं, और उसके बाद क्या कुछ रह जाता है कोर्स कंप्लीट होने के बाद जो हमारे लिसनर्स को नहीं पता होगा या जानना चाहेंगे वो।
1: बहुत अच्छा सवाल आपने किया शिवानी। सबसे पहले मैं आपको बता दूं कि ये बहुत बेसिक से हम शुरू करते हैं। वो लोग जो डिजिटल मीडिया नहीं जानते, अपने भाई से कह रहे हैं, अपने बेटे से कह रहे हैं, बेटी से कह रहे हैं, बेटा ये पोस्टर तो बना देना, ये आर्टवर्क कर देना, ये छोटी सी रील बना देना, ये कैसे करना है तो वो कैसे करना है, वो डिपेंडेंट हो गए हैं। बिल्कुल बेसिक से शुरू करते हैं। हमारे कैंडिडेट 60-60 साल के हैं, 65 साल के हैं, पिछले बैच में एक साहब की उम्र 72 इयर्स थी। ऐसे लोगों के लिए ये कोर्स है जो डिजिटल मीडिया में बहुत पीछे रह गए हैं, जिन्हें ये स्किल नहीं आता। स्क्रैच से शुरू करते हैं। आपने पूछा कि कहाँ से पढ़ना पढ़ाना शुरू होगा, तो ये एक प्रैक्टिकल कोर्स है, ट्रेनिंग है, ये थ्योरी नहीं है, इसमें प्रैक्टिकल है। तो आपने एक पोस्टर कैसे डिज़ाइन करना है, किस तरह का डिज़ाइन करना है, उसमें कलर्स क्या लगाने हैं, फ़ॉन्ट्स क्या लगाने हैं, कंट्रास्ट क्या रखना है, उसके साइजेस क्या रखने हैं, और डिफरेंट मीडिया आउटलेट्स के लिए डिफरेंट पैरामीटर्स कैसे रखने हैं, डायमेंशंस कैसे रखने हैं। फॉर एग्जांपल, आपने फेसबुक के लिए क्या बनाना है, आपने इंस्टाग्राम के लिए क्या बनाना है, आपने यूट्यूब के लिए क्या बनाना है, आपने लिंक्डइन के लिए क्या बनाना है, टिकटॉक के लिए क्या बनाना है, अलग अलग आर्टवर्क किस को क्या अट्रैक्ट करेगा, ये सब बताएंगे। फिर उसके बाद ऑडियो, ऑडियो रिकॉर्ड कैसे करते हैं, ऑडियो को एडिट कैसे करते हैं, ऑडियो डॉक्यूमेंट्रीज कैसे बनती हैं, रेडियो के एड्स कैसे बनते हैं। उसके बाद फिर वीडियो की तरफ हम जाते हैं, तो डिजिटल मीडिया की रील्स कैसे बनती हैं, 15 सेकंड की, 20 सेकंड की, 30 सेकंड की, लॉग लाइन्स क्या हैं, टैग लाइन्स क्या हैं, पंच लाइन्स क्या हैं, स्क्रिप्ट कैसे लिखते हैं, क्रिएटिव राइटिंग क्या होती है, इंगेजिंग राइटिंग क्या होती है, पहले चंद शॉट्स कंपोजिशन के एतबार से कैसे होने चाहिए, वीडियो एडिटिंग में लाइटिंग कितनी अहम है, आउटडोर ब्रॉडकास्टिंग में कौन कौन सी चीज़ों का ख्याल रखना होता है, इक्विपमेंट कौन सा यूज़ होता है, टेलीप्रॉम्प्टर्स कैसे यूज़ करते हैं, कैमरास के एंगल्स कैसे बनाने होते हैं, आपने क्रेन्स या स्लाइडर्स या गिम्बल्स कैसे यूज़ करने हैं, ट्राईपॉड्स क्या होते हैं, ये सब इसी कोर्स का हिस्सा है। और ये प्रैक्टिकली लोग देखेंगे, करेंगे, सीखेंगे, ये नहीं कि बस लेक्चर दे दिया और कहानी ख़त्म हो गई, देख के करके सीखेंगे लोग। हम जाहिर है साथ ही होंगे, ट्रेन करेंगे लोगों को। उसके बाद फिर जब आप कॉन्टेंट बना लेंगे, तो डिजिटल मीडिया में वो कंटेंट मशहूर कैसे करना है, मारूफ कैसे करना है, वायरल कैसे करना है, फॉलोइंग कैसे बढ़ानी है, सब्सक्रिप्शन कैसे बढ़ानी है, ये सब इस कोर्स का हिस्सा होगा। और एक एक चीज़ 2 बार 3 बार 4 बार 5 बार रिपीट होती है, हैंड्स ऑन एक्सपीरियंस के अतबार से, ताकि आपको पूरा समझ आए। तो ये राइट फ्रॉम बिगिनिंग टू एन एंड पूरा पोर्टफोलियो बनवाएंगे हम आपका। ये नंबर मिलाइए, 23 मई को ये क्लासेस शुरू हो रही हैं। 416-303-3639 नंबर आपको दोबारा बता रहे हैं, 416 303-3639। सिर्फ एक महीने का कोर्स है और उस एक महीने में भी 8 दिन आपको आना है, सैटरडे 1 टिल 6, संडे 1 टिल 6।
0: क्या बात है। और दोस्तों जल्द से जल्द नंबर मिलाइए, बहुत थोड़ी सी सीट्स बची हैं क्योंकि स्मॉल साइज क्लासरूम लेते हैं आमिर, जिससे कि ज़्यादा से ज़्यादा पर्सनल अटेंशन आपको दिया जा सके। 416-303-3639। आमिर बहुत बहुत शुक्रिया हमें ये कोर्स के बारे में बताने के लिए। और अगला गाना आपके लिए बड़ा खूबसूरत सा, इंजॉय कीजिए 90s की ये म्यूजिकल मेलोडीज लवी रवि शो पर।

0: तलावट्टी को कॉल मिला।
1: तलावट 6472957861 प्रीकंस्ट्रक्शन प्रोजेक्ट्स रेजिडेंशियल एंड कमर्शियल प्रॉपर्टीज स्पेशल पैकेजेस फॉर फर्स्ट टाइम होम बायर्स अ मेंबर ऑफ डेडिकेटेड रियल एस्टेट प्रोफेशनल टीम तलावट 6472957861
0: को कॉल मिला।
1: 6472957861
2: बहुत खुशबू आ रही है खाने में। ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो।
3: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके।
4: हांडी मसाले बिल्कुल घर जैसा स्वाद।
5: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550
6: 746-5550। अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राब्ता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 9057831922। इट्स 9057831922।
7: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
6: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रेफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रेफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रब्ते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out. Bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer: large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
8: अपने खुश के लम्हात को यादगार बनाएं। आईकॉट इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्स रोड में सिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर।
9: सिर्फ मॉर्गेजेस, दैट्स राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 9058191001 9058191001 license number 12374।
6: چائے خانہ پاکستانی چائنیز کوزین جہاں آپ کو ملے گا اصلی پاکستانی سٹائل چائنیز فوڈ پی سی لاہور کے شیف جنہیں 14 سال سے زائد عرصے کا تجربہ ہے رجوے پلازا میں فوڈ لورز کے لیے پاکستانی چائنیز کھانوں کے لیے بہترین انتخاب نو ایم ایس جی نو فروزن میٹ اینڈ نو پیکٹ مسالہ ایٹ آل ہر چیز ملے گی آپ کو فریش اور پرائسز انتہائی ریزنیبل چائے خانہ پاکستانی چائنیز کوزین 3920 اگلنٹن ایونیو ویسٹ یونٹ 30 رجوے پلازا مسیساگا For booking information, call 905-514-7877. وہی ذائقہ، وہی لذت اور وہی مہمانداری. چائے خانہ پاکستانی چائنیز کوزین.
5: کریں اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں اور ہمارے پرسنل انجری لوائرز کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوائر کے ساتھ میٹنگ کرنا چاہتے ہیں تو ہماری کنسلٹنسی بالکل فری ہے آج ہی مجھے کال کریں آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے 4164700157 4164700157
6: کیا آپ کی ونڈوز اور ڈورز لیک کر رہے ہیں یا پرانے ہو گئے ہیں تو یہی وقت ہے کہ انہیں آپ تبدیل کروائیں رائٹ ونڈو فورس آپ کے لیے میڈ ان کینیڈا انرجی سٹار ونڈوز اور ڈورز انسٹال کرتے ہیں انرجی سٹار ونڈوز اور ڈور سے آپ کے بجلی کا بل اپ ٹو 30% تک کم ہو سکتا ہے اسپیشل آفر ونڈوز ابھی انسٹال کروائیں اور پیمنٹ ایک سال کے بعد کر دیں کچھ ڈاؤن پیمنٹس کے ساتھ یا ادائیگی ایزی انسٹالمنٹس میں کیجیے سم کنڈیشنز میں اپلائی مزید معلومات کے لیے بھی کال کر لیں 416-206-3200 اٹس 416-206-3200
10: جی ہاں 416-206-3200 رائٹ ونڈو فورس کے رابطے کے نمبر ہیں بڑا امپورٹنٹ ہے اور بعض لوگ سستی میں تو کہتا ہوں کر جاتے ہیں دھیان نہیں کرتے ہیں بعض اوقات ونڈو لیک ہو رہی ہوتی ہیں پانی بھی آ رہا تھا سردیوں میں گرمیوں میں آپ کا اے سی چلے جا رہا ہے بند نہیں ہو رہا ہے بجلی کا بل بھی آ رہا ہے تو ایسی صورت میں اگر آپ اپنے ونڈوز کو جو ہے وہ ریپلیس کر لیتے ہیں نئی ونڈوز کے ساتھ تو آپ کا نہ صرف اپ ٹو 30% جو ہے بجلی کا بل جو ہے انرجی اسٹار اگر آپ ونڈوز لگواتے ہیں تو کم ہو جاتا ہے بلکہ آپ کے جو اوور آل گھر کی جو ویلیو ہے وہ بھی بڑھ جاتی ہے کیونکہ نئی ونڈوز آ جاتی ہیں اور کافی پرانی ونڈوز لگی ہوئی ہیں لوگ اسی طرح سے رہ رہے ہوتے ہیں تو سبانو جی ہمارے ساتھ ہیں تھوڑا سا اس حوالے سے ان سے انفارمیشن لیں گے انہیں خوش آمدید کہیں سبانو جی ویلکم یو ان ویری پاکستان ٹورانٹو
11: تھینک یو بھٹی صاحب تھینک یو ویری مچ
10: بہت شکریہ آپ کا اچھا پہلا میں ابھی دیکھ رہا تھا میں نے ایک جگہ دیکھا میں نے سلم ونڈو یہ کیا ہے اور ریگولر ونڈو کا کوئی فرق ہے کوئی نئی چیز ہے یہ کوئی
11: تو سر آج کل جو ہے نا ایک نیا چلن چلا ہے جس کے اندر ہم نے بھی اڈاپٹ کر لیا ہے اس کے اندر جو ونڈوز پہلے آیا کرتی تھی ان کے فریم بہت بڑے بڑے ہوا کرتے تھے اور گلاس جو تھا وہ کم بہت کم جگہ ملتی تھی گلاس کو تو اب جو لیٹسٹ پروفائل آیا ہے اس کو کہتے ہیں الٹرا سلم پروفائل اس میں لاکس پتلے ہوتے ہیں جو کرینک ہوتے لوگ بڑے پریشان ہوتے تھے کہ جو یہ بھاری نکلے رہتے ہیں ہاتھ میں آ جاتے ہیں تو وہ بھی فولڈنگ والے آ گئے ہیں سلم پلس جو اوور آل فریم جس کو گلاس ہولڈ کرتا ہے وہ بھی سلم پروفائل میں آ گیا تو وہ خوبصورت بہت لگتی ہے ونڈو ایک تو اور آپ کے گھر میں روشنی زیادہ ہوتی ہے کیونکہ گلاس کا ایریا کافی بڑھ جاتا ہے
10: بالکل ٹھیک ہے اور پرائسنگ کا تو ظاہر وہی ہے جو بھی
11: جی نہیں پرائسنگ میں آپ حیران ہوں گے کیونکہ فریم اب الٹرا سلم آنے شروع ہو گئے ہیں تو پرائس ایکچولی اس کا کم ہے
10: اچھا زبردست ہو گئے اچھا اوور آل جو ہے جیسے آپ نے دو تین آپشنز بتائے ہوئے ہیں کہ ونڈوز اگر آپ انسٹال کرواتے ہیں تو یا تو آپ ڈاؤن پیمنٹ تھوڑا سا دے دیں اور اس کے بعد پھر ایک سال کے بعد یا انسٹالمنٹس دے دیں تھوڑا سا یہ بھی بتائیں کیونکہ اس حوالے سے سننے والے کچھ انفارمیشن چاہتے ہیں
11: جی بڑی صاحب تو ایک ایگزامپل کے طور پہ سمجھا دیتا ہوں کہ ابھی کسی نے صرف اپنے بیڈ رومس کی ونڈو کرائی تھی کیونکہ سب کے بجٹ کی حالت ٹائٹ ہے تو ان کی تقریباً بل ان کا بنا وتھ پیٹیو ڈور اراؤنڈ 9000 کا تو انہوں نے انیشیل اراؤنڈ دیا 3,500 to 4,000 میرے خیال 3,000-3,500 دیا ان کی جو قسط ہے پانچ سال کی انہوں نے بنوائی ہے تو ہارڈلی ان کی $70 or $80 بن رہی ہے پر منتھ
10: پورے سارے پانچ سال قسط بھی بن جاتی ہے اچھا
11: جی جی جی جی پانچ سال کی بھی ہوتی ہے 120 مہینے کی بھی ہوتی ہے 240 تک بھی جاتی ہے لیکن اماؤنٹ اگر چھوٹا ہوتا ہے تو بہت زیادہ ہم نہیں کر پاتے بٹ ہاں اگر آپ کا 10-12,000 ہے تو پھر تو آپ کر سکتے ہیں 240 مہینے تک بھی جی
10: جناب کال کر کے انفارمیشن لیجیے 416-206-3200 416-206-3200 اچھا ابھی بجلی کے حوالے سے میں بات کر رہا تھا کہ جو یہ ونڈوز ہیں میڈ ان کینیڈا ہیں یہ تو یہ بتائیے گا اور انرجی اسٹار ہیں کیا فرق ہے مطلب اس سے کیا فائدہ ہے
11: सो एनर्जी स्टार होने का मकसद ये होता है बटी साहब की जो गवर्नमेंट होती है वो सर्टिफाई करती है. सो फॉर एग्जांपल जो विंडो टेक्सास में चलती है एनर्जी स्टार वो जरूरी नहीं कनाडा में भी अप्रूव्ड हो, क्योंकि कैनेडियन वेदर आप जानते हैं कि अलग है और टेक्सास का वेदर अलग है.
10: जी जी.
11: तो कैनेडियन गवर्नमेंट जो अप्रूव करती है एनर्जी स्टार विंडोज वो इस तरीके से बनाई हुई होती है कि जब सर्दी होती है -30 तक तो वो अलाउ ही नहीं करती है कि हीट एस्केप हो घर से.
10: अच्छा.
11: सो एनर्जी स्टार विंडो का होना बहुत बहुत जरूरी है सर्टिफाइड. बहुत तरीके की विंडोज मिल रही है मार्केट में जो शायद एनर्जी स्टार सर्टिफाइड है ही नहीं.
10: ओके सही. नंबर टू कॉल इज 416-206-3200. एक थोड़ा सा माजरत के साथ एक लोगों को गिला रहता है कि भाई जब वादा हो जाता है तो टाइम पे जो है, क्योंकि लोगों ने अरेंज किया है, कुछ लोग घर बेचना चाह रहे हैं या कुछ जो रेनोवेशन हो रही है, तो आप जो वादा करते हैं उस टाइम में इंस्टॉल कर लेते हैं.
11: भट्टी साहब अगर उसकी मैं बोलूंगा तो ऐसा लगेगा कि भाई जो जिसका सामान है वो बेच रहा हो तो अच्छा ही बोलेगा. तो इसका सबसे बढ़िया तरीका है कि आप गूगल पे जाके रिव्यू करें राइट विंडो फोर्स के नाम से.
10: वेरी गुड.
11: और आपको मिल जाएंगे करीब 100 के करीब रिव्यू होंगे जो 5 स्टार है सारे.
10: अच्छा जबरदस्त हो गए, तो अच्छा हो गया
11: जी.
10: अच्छा और जो कितना टाइम लग जाता तकरीबन, मतलब आज आप जाएं आप जाते हैं. अच्छा ये जो आप फर्स्ट विजिट करते हैं जो जाहिर पैमाइशवारी सब कुछ फ्री, इसके लिए कोई तो नहीं पेमेंट वगैरह लेनी होती?
11: जी नहीं, अभी हम कोई कुछ पेमेंट नहीं ले रहे हैं. फ्री ऑफ कॉस्ट एस्टिमेट है. आप अपना बजट देख सकते हैं. हम आपको फाइनेंस ऑप्शन भी बता देंगे कि जी अगर आप 24 महीने 36 महीने एक साल मतलब करना चाहते हैं तो अगर किस्तों में भी पे करना चाहते हैं तो कितनी पड़ेगी. तो कोई सरप्राइज नहीं मिलेगा बाद में आपको कि ओहो जी हमारी तो किस्त बढ़ गई, ऐसा कुछ नहीं है.
10: वही राइट. टाइम पे जो है वो काम कम्प्लीट हो जाएगा. मतलब सामीन गर्मियाँ अभी थोड़ा सा टाइम है और अभी ये वक्त है, आप इनको कॉल करके इन्फॉर्मेशन ले लीजिए, एस्टिमेट ले लीजिए, फ्री एस्टिमेट है, और उसके बाद आप इसका फ़ायदा उठा लीजिए. स्पेशल इंस्टॉलमेंट्स भी हैं और बहुत सारे दूसरे ऑप्शंस भी होंगे. आप कॉल कर लें 416-206-3200, 416-206-3200, राइट विंडो फोर्स. कुछ और आप ऐड करना चाहें?
11: बटी साहब बस जाने से पहले ये कहूँगा कि आज एक बहुत बड़े बैंक के सीईओ ने एक प्रिडिक्शन कही है. उसने ये प्रिडिक्शन क्या है, उन्होंने फैक्ट ही बताया. बोलते हैं कि जो अभी वॉर का इम्पैक्ट है अभी तक कंज्यूमर्स के ऊपर आया नहीं है, और जब वो आएगा तो वो ऐसा नहीं होगा कि उनको हल्का छोटा सा झटका लगेगा. वो बोलते हैं कि इन्फ्लेशन विल गो एज फार एज 5-6%. आज ऑलरेडी यूएस का डेटा आ गया है, 3.8 क्रॉस कर गई.
10: बिल्कुल, ये तो है. तो आप कहते हैं ये वक्त है अभी इसका फायदा पुरानी कीमतों का फायदा उठाने. चलें ठीक हो गया, बहुत अच्छी बात.
11: बिल्कुल बिल्कुल भट्टी साहब, अभी पुराने रेट चल रहे हैं. मैं इसको कोई मार्केटिंग की बात नहीं कर रहा हूँ, ये आप भी जानते हैं मैं भी जानता हूँ, ये होना तय है.
10: ठीक हो गया, बिल्कुल जनाब. कॉल करके इन्फॉर्मेशन ले लीजिए 416-206-3200, 416-206-3200. थैंक यू वेरी मच मानू जी, बहुत शुक्रिया. अगले हफ्ते फिर बात करते हैं. थैंक यू, बहुत
11: शुक्रिया.
10: राइट विंडो फोर्स 416-206-3200 पे आप कॉल कर लीजिए, 416-206-3200. रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM. मंगल का दिन जो है इमरान खान साहब से मुलाकात का दिन होता है. उनकी बहनें बहुत अरसे से रेगुलरली जा रही हैं लेकिन मुलाकात नहीं हो पा रही है. और चीफ मिनिस्टर KP आज भी आए थे, सुहेल आफरीदी साहब, लेकिन फिर भी काफ़ी लोग उनके साथ आए थे, उनकी भी मुलाकात नहीं हुई. अब उनका कि अगले हफ्ते बहुत ज़्यादा लोगों को लेकर आएंगे, और साथ साथ ये भी मुतालबा था कि इमरान खान साहब को हॉस्पिटल शिफ्ट किया जाए. उधर जो मरकज़ी रहनुमा हैं सलमान अकरम राजा तहरीक इंसाफ, उनका हम यहाँ रहते आए हैं, जंगजू लोग नहीं हैं, हम बात करने के लिए यहाँ आते हैं. अडयारा जेल के करीब नाके पर गुफ्तगू के दौरान उन्होंने कहा कि आज वज़ीर आला KP आए थे, उनके साथ काफ़ी लोग थे. उन्होंने कहा कि बानी PTI से एक बहन की आखिरी मुलाकात दिसंबर में हुई थी और अब मई जो है वो आधा मई तकरीबन हो गया है. ये नाकाबिले कबूल सूरत हाल, हम आवाज़ उठाते रहेंगे और इंशाल्लाह कारगर भी होगी. पीटर रहमान ने मजीद कहा कि पार्टी में गुफ्तगू होती रहती है, एक मुश्किल और जज्बात से भरा वक्त है, यह हमने पुलिस के रस्तों पर हमला नहीं करना. अना का मसला मुझे लगता है सम टाइम हो जाता है, और आप मुलाकात करवा दें ज़रूर, मंगल को ना करवाएं, कभी भी जब मुमकिन हो आप मैसेज भेज दें और उनसे मुलाकात उनकी करवा दें, क्या फ़र्क पड़ता है. और सियासी बयान देंगी नहीं देंगी बाद में आके क्या कहेंगी, मसले तो ज़रूर हैं लेकिन मेरे ख्याल है कि बहुत बड़ा बिग डील नहीं है. और अगर उनके रिश्तेदारों की, करीबी रिश्तेदारों की अगर मुलाकात करवा दी जाती है तो उसमें शायद कोई हर्ज नहीं होगा. 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM. मैं आपका होस्ट और दोस्त अर्शद भट्टी हूँ.